नहीं आई एफान फरियाल खान, आपकी मैसेज की मुझे समझ नहीं आ रही जी। जमा एसएमएस तना शामिल है दा अच्छा मैसेज अगले दे समन मैसेज के मना ना शुक्रिया समन समन ने अलावा नेक्स्ट मैसेज अच्छा अगले दे भैया आपने आइजनूर की एज नहीं बताई। भैया एज के हवाले से बता दें कि आइजनूर की एज क्या है। आइजनूर अभी मेरे ख्याल में कोई 2.5 साल की या 3 साल की है, 2.5-3 साल की, मतलब जो है ना अब प्रॉपरली मुझे कंफर्म नहीं है, लेकिन इसी एज में है, 2.5-3 साल की एज में है। मुझे लग रहा है कि आप बहुत ज्यादा हैवी कोई आइजनूर के लिए शॉपिंग कर रही हैं। हाँ क्या बात, क्या कहने के सर। सुनकर आपको बहुत ज्यादा अच्छा लगा कि आपको मैं याद हूँ और मेरे नावल की बहुत तारीफ की आपने। सर नावल को पब्लिश करना है मगर जो है ना मुझे जो ऑफिस में है नावल का वो बोलते हैं कि राइटिंग को इम्प्रूव करो, तो मैं यही कह रहा हूँ ना आपको, मैंने यही कहा है कि आप अपनी राइटिंग को ये अच्छा बनाएं, आप अपनी राइटिंग को जो है ना थोड़ा सा बेहतर करें। रिस्पेक्टेड सर मुझे दुआ दें कि मेरा कोरिया का स्कॉलरशिप जो है ना टेस्ट कामयाब हो जाए। अल्लाह ताला आपका ये ख्वाब पूरा करे जी और अल्लाह पाक आपकी ये ख्वाहिश जो है ना पूरी फरमाए, आमीन सुम आमीन। समीर खान हमारे साथ दे रहे हैं खिलावट से, बहुत बहुत शुक्रिया समीर खान, थैंक यू सो मच। एंड समीर खान सोए जी छे यखदेफा कंदक, समीर खान खबर कौम सोबे ना सोबे खिलावट ना और प्रोग्राम सो नाइस दे, थैंक यू सो मच जी, मनाना शुक्रिया, थैंक्स लकज कम दन दस खबर थैंक्स तुम द खबर खो लकज कम दन लग ओका समीर खान छे द थैंक्स कम दन पस खबर वाले जनाब जमात फारा जमा दफारा द हर सना जियाज गमदे नो इम्पोर्टेंट तास हुई आओ नूर जी गमदे नुमारे सा खुंद नरा की और प्रोग्राम सिर्फ जस्तास और हम आओ माल असुनी जी गमदे न गाड़ी ना राबा हर कड़ी दी और सम खुली जी गमदे नो बारा आंदे वी वी वी वी वी नो او الله دینا کی مامو جان درما خرسو اوګستا ډیر پیسي کبګاری کنا موږ بدللو خدا سامان کمن مخرسو استاد आवाज نوچ کمن موږ محروم وش مامو جان اسمان پڑک پڑک کی او باران راتلو والا دیجی او ساس پروگرام چی وینو سم ډیر زیات ورسر کمن पदीवाने पोई ना शाम फास्टस प्रोग्राम कमदन बे फोन किया। अस्सलाम वालेकुम, वालेकुम अस्सलाम सिंह की खी ठीक ठाक की खैर खरीयत प्रोग्राम नाइस एंड पश्तो के प्रोग्राम कवे जी मी सना फ्रॉम सोबी और सना दा हुस्ता मसले दा तलज कमदन उर्दू ना, मतलब उर्दू आप नहीं बोल सकती तो ये सना आपका प्रॉब्लम है, आपका हेडेक है, आपका काम है ना कि आप उर्दू सीखें भाई, ये हमारी कौमी जबान है, नेशनल जबान है, पाकिस्तान में बोली जाने वाली जबान है, पाकिस्तान के गुट गुट में मतलब कोने कोने में ये बोली जाती है। अच्छा हमारे पाकिस्तानी आवाम के जो है ना एक मसला ये भी है कि अक्सर लज गम देन ठीक थे सही थे मनम छे कुर के गम देन दी पुख्तो खबर की खुद ड्रामे गम देन दा जिना के जुने गम देन ड्रामे उर्दू वाले ड्रामे डेर ज्यादा खो खे डेर ज्यादा ड्रामे खो खे او چبیا بندہ پر ریڈیو بن کم دینو کسوک خبر کی پ اردو کی وچ نہ بھائی جان پختو کی خبر کوی رامیج کم دین تاس اردو گورے او پروگرام کم دین تاس پختو کو گورے نا نا نا نا اچری اچری ہم تاس نش کی دے भैया प्लीज प्लीज प्लीज मेरे लिए एक ट्रैक शामिल कर दें प्रोग्राम में, कोशिश करते हैं जी आपके लिए ट्रैक शामिल करने की। ये किसने मैसेज किया है जी, इनका नाम भी नहीं लिखा हुआ, बराए करम जब भी कोई भी मैसेज करता है तो अपना नाम जरूर आप तहरीर किया करें, अपने नाम के साथ मैसेज किया करें। सलाम भाईजान, वालेकुम सलाम सिंह ये खीज अदनियम द क्लाबट ना भाईजान आइज अ गुड डे सिंह द आइज अ गुड डे बस डेरे रवाने मराने उदर आओ
تاستا کالکم ہو مالا خبر خبر چل ناراض دی جنا کول خبر چلنا درزی لکه چګم نن دا جنا کی خبر نه کی مونږ سړی خو چګم نن اوس هم بدنام یی جی سلام جی وعلیکم السلام بھیا سنگھ خی ٹک ٹاک تھینک یو شو ڈیر نائس ڈے او تھینک یو سو مچ شو تا دراتل لپارا آسما مونږ سره پروگرام شامل شو جی آسما دکم زینا آسما د خپل کور نه د دنیا السلام علیکم وعلیکم السلام ویلکم ان دا بیوٹیفل شو طاہر بھیا سنگھ خی ٹک ٹاک خیر خیریت دے پروگرام سب مزیدار دے اینڈ خیال کوا جب دے چرزا اور وانخلی تاسو وی چھ جب کم نہ ڈیر گرم گرم دے نا داسی گرم نہ دے بلکہ کم نہ پی سی ڈیر زیاتی کنا اگا کپ جان تے پتہ ما مائک کم نہ پچا وان خرچ کرے دے او پکم ار جی بان مائک میں خرچ کرے دے او کپ جان ویو یار ما دمرش کم نہ لکھنو بان مائک نہ خرچ کرے درج کم نہ 15 ضرور پو مائک میں خرچ کرے خدی کم کم نہ لے وی لا کپ جان وی چھ پارٹی بکوا شکر دے آر ایس موجود نہ دے گنیش گمدے دا بیا کسج گمدے نو بل رنگے وا دی ظالمان ہوج گمدے نو مانے دمر پی سی او پھڑے گنا دمر پی سی او پھڑے گنا دمر پی سی او پھڑے گنا اس سر کو زما خیال گمدے زما چھٹی دا سنگا کہ جانا سر سو چھٹیو کو موقع نا تھانے اجازت وڑ میرا تا قبل یارم کمن نشتے گنا اتوار پرز ہم گم دینو دغ ما مسئلہ شی جی دی کے یو کس ہم گم دینو کا چھٹے بانی زی کنا ما دا پارا مسئلہ دغ شی چی دو کسان جی گم دینو خام خواہ ریڈیو بگار دی جی ڈیوٹیل والا جی گم دینو دو کسان بگار دی دغ لنجا جی گم دینو زما پسر دا او زو ہم گم دینو اس ترتیب دا سکوم چی میاش پا آخر جی سلور پینزر چھٹیان جی گم دینو دغ ترتیب خد دے کنا سلور پنج چھٹیاں وچ گمدن خم عزیز سرا خطر تیپ سرا او خخون سر گمدن سلور پنج چھٹیاں نے کما دی کی وچ گمدن چرتا ایپٹ وات تو بلار چو چرتا مری تو بلار چو چرتا گمدن سوات کالام تو بلار چو چرتا گمدن داس دے چے ہری پور دو بکیلا چو ما دی اکر ارمانو نا تا دسو ارمانو نو کڑا

0: 930 280 495 क्या मैं आपको प्रोग्राम में कॉल करने का दो तीन ट्रिक्स बता दूं? ओके सुपर 930 280 495 अस्सलाम वालेकुम जी। वालेकुम अस्सलाम
1: अजबजान भाई सलामुन इस्तेरामा सरजी सलमान खबर कुम सोबा इंसान दे है
0: सलमान हां स्टडी मशी पखेर अगली हर कले जरतो आया मा
1: डेरा मनना मेरा बहनी बस नन खो शो खना से मख के पकार दे मौसम खदे ओ
0: नन मौसम खुले दे नन गुरु के नन मौसम खुले दे प्रोग्राम लग मख की बुजुहा
1: इंशाल्लाह इंशाल्लाह ओले ना बस मजाम कई ओ बीजी बगेम जीरा जी
0: سلمان بھائی داسی کار بکوڑوں بے بستان سوری دل غواڑو بیا برا دل سوال جواب را کے ہاں
1: سر تو سوال جواب کو اگر کو نرازی یا کو بہت مشکل ہے صرف ہاں جی تب سے وہ یار خود اردو کموں گا تو مکتی مکتی وہ ہو بلا خبر تھا خود زیتے کم اوریجن خپل لوں گے نا خوبا سر کیا چول غواڑی نا منگا وانے چاہو
0: ہاں صحیح صحیح بس تاسو نے بس واورو کنا بس چی زلوباندی اگر آتا ہوگا گوا ہاں جی
1: مناسب
0: بس ہوگا بس کلیئر دے جی
1: بس
0: خاجی دیر منظر